0: सुबह के 7 बजे हैं। अस्सलामु अलैकुम। आज इतवार है, सफ़र की 4 और जुलाई की 19 तारीख। ये रेडियो पाकिस्तान है। मुदस्सिरा अथिर से खबरें सुनिए। अहम खबरों का खुलासा। सदर और वजीर आजम ने कश्मीरी आवाम के नाकाबिले तंसीख हक खुद इरादियत के लिए पाकिस्तान की गैर मुतजलजल सियासी सिफारती और अखलाकी हिमायत का इरादा किया है। नायब वजीर आजम ने पाकिस्तान की खारजा पॉलिसी के मकासद और कौमी मफादात के फरोग के लिए पायदार कोशिशों पर जोर दिया है। मनसूबा बंदी के वजीर ने निजी शोबे पर जोर दिया है कि वो पायदार तरक्की के हुसूल में अपना किरदार अदा करे। पाकिस्तान की टेक्नोलॉजी बरामदात गुज़श्ता माली साल के दौरान 4 अरब 60 करोड़ डॉलर की रिकॉर्ड सतह पर पहुंच गई। वजीर आला बलोचिस्तान और चेयरमैन पाकिस्तान पीपल्स पार्टी ने इस्लामाबाद में मुलाकात के दौरान सूबे की सियासी और अमन अमान की मजमूई सूरत हाल पर तबादला ख्याल किया है। फुटबॉल आलमी कप का फाइनल आज निसफ शब न्यू जर्सी में अर्जेंटाइन और स्पेन के दरमियान खेला जाएगा। खबरें तफसील से। कंट्रोल लाइन के दोनों जानिब और दुनिया भर में मुकीम कश्मीरी आज यौम-ए-इल्हाक पाकिस्तान इस अहद की तजदीद के साथ मना रहे हैं कि वह भारतीय तसल्लुत से आज़ादी और जम्मू कश्मीर के पाकिस्तान के साथ इल्हाक की 19 जुलाई 1947 को मंजूर होने वाली करारदाद को अमली जामा पहनाने के लिए अपनी जिद्दोजहद जारी रखेंगे। कश्मीर मीडिया सर्विस के मुताबिक 19 जुलाई 1947 को कश्मीरियों के हकीकी नुमाइंदों ने श्रीनगर के इलाके आबी गुजर में सरदार मोहम्मद इब्राहिम खान की रिहायशगाह पर कुल जम्मू कश्मीर मुस्लिम कॉन्फ्रेंस के एक इजलास के दौरान तारीखी करारदाद इल्हाक पाकिस्तान मुतफिका तौर पर मंजूर की थी। करारदाद में रियासत जम्मू कश्मीर के पाकिस्तान के साथ इल्हाक का मुतालबा किया गया था। उधर हुर्रियत तंजीमों ने इस मौके पर जारी करदा अपने पैगामात में अक्वामे मुत्तहिदा और इस्लामी तआवुन तंजीम पर जोर दिया है कि वो कश्मीरी अवाम को भारत के रियासती जबरो इस्तबदाद से बचाएं और मसलाए कश्मीर को अक्वामे मुत्तहिदा की मुतालिका करारदादों के मुताबिक हल करने में अपना मौसर किरदार अदा करें। सदर आसिफ अली जरदारी और वजीर आजम शहबाज शरीफ ने कश्मीरी अवाम के हक खुद इरादियत के लिए सिफारती सियासी और अखलाकी हिमायत के गैर मुतजलजल अज़्म का इरादा किया है। इस अज़्म का इजहार उन्होंने आज मनाए जाने वाले यौम इल्हाक पाकिस्तान के मौके पर अपने अलग अलग पैगामात में किया। सदर और वजीर आजम ने कहा कि जम्मू कश्मीर का तनाज़ा अक़वामे मुत्तहिदा की सलामती कौंसिल की मुतल्लिका करारदादों के बावजूद दहाइयों से हल तलब है, जिनमें कश्मीरी अवाम के हक़ खुद इरादियत को तस्लीम किया गया है। उन्होंने कहा कि इस बुनियादी हक से मुसलसल इनकार और भारत के गैर कानूनी ज़ेर कब्ज़ा जम्मू कश्मीर में इंसानी हकूक की संगीन खिलाफ वर्जियाँ बदस्तूर शदीद तशवीश का बायस हैं। उन्होंने आलमी बरादरी खुसूसन अक्वामे मुत्तहिदा पर जोर दिया कि वह कश्मीरी अवाम के हक़ खुद इरादियत को यकीनी बनाकर अपनी जिम्मेदारी निभाए। नायब वजीर आजम और वजीर खारजा इसहाक डार ने सेक्रेटरी खारजा आमना बलोच और वजारत खारजा के आला हुकाम से इस्लामाबाद में मुलाकात की और हालिया सिफारती सरगर्मियों पर तबादला ख्याल किया। मुलाकात में हालिया सिफारती इकदामात पर पेशरफ्त, जारी सिफारती तरजीहात और आइंदा होने वाली अहम मुलाकातों की तैयारियों का जायजा लिया गया। इसहाक डार ने सिफारती इकदामात पर करीबी राबते, मौसर अमल दरामद और पाकिस्तान की खारजा पॉलिसी के मकासद और कौमी मफादात के फरोग के लिए मुसलसल कोशिशें जारी रखने पर जोर दिया। वजीर दिफा ख्वाजा मोहम्मद आसिफ ने कहा है कि कश्मीर के मामले पर पूरी कौम मुत्तहिद है। सियालकोट में एक अवामी इज्तिमा से खिताब करते हुए उन्होंने कहा कि पाक फौज मुल्की सरहदों की मुहाफिज है और हर शहरी के एहतराम की मुस्तहिक है। वफाकी वजीर ने कौमी इत्तेहाद को अव्वलीन तरजीह करार देते हुए बैरूनी मुल्क मुकीम पाकिस्तानियों पर जोर दिया कि वह पाकिस्तान में तफरका न फैलाएं। उन्होंने कश्मीर की आज़ादी के लिए अपनी जानों का नजराना पेश करने वालों को खिराज तहसीन पेश किया। ख्वाजा आसिफ ने यह भी ऐलान किया कि पाकिस्तान मुस्लिम लीग नून आज़ाद कश्मीर के आइंदा इंतखाबात में सियालकोट से मुतफिका उम्मीदवार मैदान में उतारेगी। मनसूबाबंदी के वजीर एहसन इकबाल ने पायदार तरक्की के हुसूल में निजी शोबे के अहम किरदार पर जोर दिया है। لاہور میں ایک تقریب سے خطاب کرتے ہوئے انہوں نے کہا کہ پاکستان کے لیے زرعی معیشت سے صنعتی اور ٹیکنالوجی پر مبنی معیشت میں تیزی سے تبدیلی ناگزیر ہے۔ وزیر منصوبہ بندی نے کہا کہ مستقبل میں وہی ممالک قیادت کریں گے جو مصنوعی ذہانت کو کامیابی سے اپنائیں گے۔ گزشتہ مالی سال کے دوران پاکستان کی ٹیکنالوجی برآمدات 21% سالانہ اضافے کے ساتھ 4.60 ارب ڈالر کی ریکارڈ سطح تک پہنچ گئیں۔ یہ پیش رفت اس بات کا ثبوت ہے کہ پاکستان ٹیکنالوجی اور ڈیجیٹل خدمات کے شعبے میں ابھرتے ہوئے اہم عالمی مراکز میں شامل ہو رہا ہے۔ اعداد و شمار کے مطابق 12% ماہانہ اور 23% سالانہ اضافے کے ساتھ گزشتہ ماہ ٹیکنالوجی برآمدات 41.60 کروڑ ڈالر رہیں۔ ٹیکنالوجی اور ڈیجیٹل خدمات کا شعبہ قیمتی زر مبادلہ کے حصول، اعلیٰ روزگار کے مواقع پیدا کرنے، سرمایہ کاری کو فروغ دینے اور پاکستان کو برآمدات اور علم پر مبنی معیشت کی جانب لے جانے میں اہم کردار ادا کر رہا ہے۔ ادویہ ساز اور صحت کی دیکھ بھال کے بارے میں اسلام آباد میں پاکستان اور چین کے کاروباری اداروں کے مابین سرمایہ کاری کانفرنس مجموعی طور پر 85 کروڑ ڈالر کی تجارتی شراکت داریوں کو کامیابی سے حتمی شکل دینے کے ساتھ اختتام پذیر ہو گئی ہے۔ کانفرنس سے خطاب کرتے ہوئے وفاقی وزیر مملکت برائے صحت ڈاکٹر ملک مختار احمد نے کہا کہ 60 کروڑ ڈالر مالیت کے 16 تجارتی معاہدوں پر باقاعدہ دستخط کر دیے گئے ہیں، جس سے جدید حیاتیاتی ٹیکنالوجی کی منتقلی کے لیے مدت کا تعین ہو گیا ہے۔ وزیر مملکت نے کہا کہ پاکستان اور چین تیزی سے صحت کے شعبے میں خود کفیل ہو رہے ہیں، جس سے لاکھوں انسانی جانوں کو تحفظ ملے گا اور عالمی منڈی میں جدید ٹیکنالوجی میں معاونت کی راہداری قائم ہوگی۔ یہ خبریں آپ ریڈیو پاکستان سے سن رہے ہیں۔ وزیر اعلی بلوچستان میر سرفراز بگٹی نے پاکستان پیپلز پارٹی کے چیئرمین بلاول بھٹو زرداری سے اسلام آباد میں ملاقات کی۔ ملاقات میں بلوچستان کی مجموعی سیاسی، انتظامی اور امن و امان کی صورتحال پر تبادلہ خیال کیا گیا۔ میر سرفراز بگٹی نے بلاول بھٹو زرداری کو بلوچستان میں دہشت گردی کے حالیہ واقعات کے بعد صوبائی حکومت کی جانب سے کیے گئے اقدامات سے آگاہ کیا۔ وزیر اعلی نے کہا کہ صوبے میں پائیدار امن کے قیام کے لیے جلد تمام سیاسی جماعتوں کی کانفرنس منعقد کی جائے گی۔ پنجاب کی سینئر وزیر مریم اورنگزیب نے کہا ہے کہ نواز شریف کا آزاد جموں کشمیر کے عوام کے ساتھ تاریخی اور مضبوط رشتہ ہے اور انہوں نے اس علاقے میں بے مثال ترقی کے منصوبے پایا تکمیل تک پہنچائے۔ آزاد جموں کشمیر کے انتخابات کے سلسلے میں گجر خان میں ایک جلسے سے خطاب کرتے ہوئے مریم اورنگزیب نے کہا کہ نواز شریف کے دور میں شروع کیے گئے ترقیاتی منصوبے مسلم لیگ نون کی جانب سے علاقے کو دی جانے والی اہمیت کا ثبوت ہیں۔ انہوں نے کہا کہ وزیر اعظم شہباز شریف نے ہر بین الاقوامی فورم پر مسئلہ کشمیر کو بھرپور انداز میں اٹھایا اور کشمیری عوام کی حمایت کے لیے پاکستان کے غیر متزلزل عزم کا اعادہ کیا ہے۔ اردن پر ایران کے بیلسٹک میزائل اور ڈرون حملوں کے نتیجے میں 2 امریکی فوجی ہلاک اور 1 لاپتہ ہو گیا ہے۔ امریکی سینٹرل کمان نے کہا ہے کہ 4 امریکی فوجیوں کو اردن کے ہسپتالوں میں ضروری طبی امداد فراہم کی گئی۔ فٹ بال عالمی کپ کا فائنل آج نصف شب نیو جرسی میں ارجنٹائن اور اسپین کے درمیان کھیلا جائے گا۔ ادھر آج میامی گارڈنز میں انگلینڈ نے فرانس کو 4 کے مقابلے میں 6 گول سے ہرا کر عالمی کپ میں تیسری پوزیشن حاصل کر لی ہے۔ پاکستان اور جنوبی افریقہ کی 19 سال سے کم عمر خواتین کھلاڑیوں کے درمیان 5 میچوں کی سیریز کا تیسرا T20 آج کراچی میں کھیلا جائے گا۔ میچ شام 7 بجے شروع ہوگا۔ دونوں ٹیموں کے درمیان سیریز 1-1 سے برابر ہے۔ محکمہ موسمیات کی پیشگوئی کے مطابق آئندہ 12 گھنٹوں کے دوران ملک کے بیشتر حصوں میں موسم زیادہ تر گرم اور مرطوب رہے گا۔ تاہم خیبر پختونخوا، خطہ پوٹھوہار، اسلام آباد، شمال مشرق پنجاب اور کشمیر میں بعض مقامات پر تیز ہوائیں چلنے اور گرج چمک کے ساتھ بارش کا امکان ہے۔ آج صبح ریکارڈ کیا گیا بعض بڑے شہروں کا درجہ حرارت، اسلام آباد 30 ڈگری سینٹی گریڈ، لاہور 33، کراچی 29، پشاور 32، کوئٹہ 25، گلگت 22، مری 19 اور مظفرآباد 24 ڈگری سینٹی گریڈ۔ بھارت کے غیر قانونی زیر قبضہ جموں کشمیر کے لیے محکمہ موسمیات کی پیشگوئی کے مطابق سری نگر، جموں، لہ، پلوامہ، اننت ناگ، شوپیاں اور بارہ مولہ میں مطلع جزوی طور پر ابر آلود رہنے، تیز ہوائیں چلنے اور گرج چمک کے ساتھ بارش کا امکان ہے۔ آج ریکارڈ کیا گیا درجہ حرارت سری نگر، اننت ناگ اور شوپیاں میں 18 ڈگری سینٹی گریڈ، جموں 32، لہ 15، جبکہ پلوامہ اور بارہ مولہ میں 19 ڈگری سینٹی گریڈ۔ اسی کے ساتھ خبریں ختم ہوئیں۔ مزید خبروں اور تجزیوں کے لیے ہماری ویب سائٹ ہے radio.gov.pk۔
1: کراچی، لاہور، اسلام آباد، پشاور، کوئٹہ، حیدرآباد، فیصل آباد، سیالکوٹ، ملتان، بہاولپور، سرگودا، لاڑکانہ، مٹھی، بچھا، خیرپور، کوہاٹ، بنو، ایبٹ آباد اینڈ میرپور آزاد کشمیر، دا بگیسٹ ایف ایم ریڈیو نیٹورک آف پاکستان۔ ٹیون ان ٹو دا ون ابو ایف ایم 101.1۔
2: For latest news headlines after every 1 hour, tune into FM 101, the channel of Radio Pakistan. Radio Pakistan.

0: शुक्रिया आपने FM 101 ट्यून किया।
1: सुनते रहिए FM 101।
2: दिस इज FM 101।
0: शुक्रिया आपने FM 101 ट्यून किया।
1: सुनते रहिए FM 101।
2: This is FM 101।
0: शुक्रिया आपने FM 101 ट्यून किया।
1: सुनते रहिए FM 101।
2: This is FM
0: 101। शुक्रिया आपने FM 101 ट्यून किया।
1: सुनते रहिए FM 101।
2: This is FM
0: 101। शुक्रिया आपने FM 101 ट्यून किया।
1: सुनते रहिए FM 101।
2: This is FM 101।
0: शुक्रिया आपने FM 101 ट्यून किया।
1: सुनते रहिए FM 101।
2: दिस इज FM 101।
0: शुक्रिया आपने FM 101 ट्यून किया।
1: सुनते रहिए FM 101।
2: दिस इज FM 101।
3: शुक्रिया आपने FM 101 ट्यून किया। शुक्रिया आपने FM 101 ट्यून किया।
1: सुनते रहिए FM 101।
0: शुक्रिया आपने FM 101 ट्यून किया।
2: दिस इज FM 101।
3: शुक्रिया आपने FM 101 ट्यून किया। शुक्रिया आपने FM 101 ट्यून किया।
4: आज हम बयान करेंगे पारा है 20वां, सूरत अल कसस है, आयत नंबर है 29 से 35। औज़ु बिल्लाहि मिनश शैतान रजीम, बिस्मिल्लाह रहमान रहीम। फिर जब कज़ा मूसा अजल, जब मूसा अपनी मियाद पूरी कर दी जो उन्होंने उनसे तय की थी कि 10 साल की या 8 साल की, जब पूरी कर दी और निकाह हो गया और अपनी बीवी को लेकर चला, तूर की तरफ से एक आग देखी, अपनी घरवाली से कहा तुम ठहरो, मुझे तूर की तरफ से एक आग नजर पड़ी है, शायद मैं वहां से कुछ खबर लाऊं या तुम्हारे लिए कोई आग की चिंगारी लाऊं कि तुम तापो। फिर जब आग के पास हाजिर हुआ, निदा की गई मैदान के दाहिने किनारे से बरकत वाले कि ऐ मूसा, बेशक मैं ही अल्लाह हूँ जो सारे जहान का है, और ये कि तू अपने हाथ में जो तेरे सोटा है डाल दे। फिर जब मूसा ने उसे डाला, लहराता हुआ गोया सांप है, फिर डर कर चला, पीठ फेर कर मुड़ कर ना देखा, आवाज़ आई ऐ मूसा सामने आओ, डर नहीं, बेशक तुझे अमान है, अपना हाथ गिरबान में डाल, निकलेगा सफ़ेद चमकता बेऐब, और अपना हाथ अपने सीने पर रख ले खौफ दूर करने को। तो ये दो ही हुज्जतें हैं तेरे रब की फिरौन और उसके दरबारियों की तरफ, बेशक वो बेहुक्म लोग हैं। अर्ज़ किया मेरे रब, मैंने उनकी एक जान ली है, बंदा मारा है, میں ڈرتا ہوں مجھے قتل نہ کر دیں اس کے بدلے میں، اور میرا بھائی ہارون اس کی زبان مجھ سے زیادہ صاف ہے، تو اسے میری مدد کے لیے رسول بنا کر میری تصدیق کریں، مجھے ڈر ہے کہ وہ مجھے جھٹلائیں گے۔ فرمایا قریب ہے کہ ہم تیرے بازو کو تیرے بھائی سے قوت دیں گے اور تم دونوں کو غلبہ عطا فرمائیں گے، تو وہ دونوں اور تم دونوں کا کچھ نہ نقصان کر سکیں گے، ہماری نشانیوں کے ساتھ تم دونوں اور جو تمہاری پیروی کریں گے غالب آؤ گے۔ صدق اللہ العظیم۔ یہ تو تھا ترجمہ، یعنی ہاتھ اپنی اصل حالت میں آ گیا جب انہوں نے کرا، اور جب موسیٰ علیہ السلام سرسبز آگ میں آگ دیکھی تو جان لیا یہ کہ اللہ تعالیٰ کے سوا اور کسی کی قدرت ہے ہی نہیں کہ سرسبز درخت میں اس طرح کی آگ آ جائے۔ جب انہوں نے میعاد پوری کر لی تو اپنی بیوی کو لے کر چلے وہاں سے، اور جنگل بیابان میں اندھیری رات تھی، سخت سردیوں کی، اور بیوی کو درد ذہ تھا، اور اس حالت میں آپ نا ان کو یہ دلاسا دے کے میں نے آگ دیکھی ہے کہ شاید میں کوئی آگ سے چنگاری لاؤں تاکہ آپ کی سردی کم ہو۔ وآخر دعوانا ان الحمد للہ رب العالمین، والصلاۃ والسلام علیک یا خاتم النبیین، صدق اللہ۔
3: شکریہ آپ نے FM 101 ٹیون کیا۔
2: This is FM 101.
5: Get ready for non-stop hits. It's back-to-back English bangers every day from 3 p.m. to 4 p.m. only on FM 101. From the latest chart toppers to the classics you love, we have got your playlist covered. Stay logged in because the best English hits are coming your way right here on FM 101.
2: This is FM 101.

0: Okay, now welcome back once again. एक बार फिर हम आपको खुशामदीद कहते हैं. This is the special transmission of FIFA World Cup 2026. Spain और अर्जेंटीना के दरमियान इस वक्त फाइनल जारी है. अब से कुछ देर पहले की इत्तला के मुताबिक पहले हाफ का खेल जारी है. 33 मिनट का खेल हो चुका है. दोनों ही टीम्स गोल स्कोर करने से कामयाब नहीं हो पाई हैं. और हमारे साथ स्टूडियोज में गजनफर महमूद क्यारी भाई मौजूद हैं, जिनकी बीट भी काफी अरसे तक ये रही है. ऑल दो अब इंटरनेशनल भी करते हैं माशाल्लाह और स्पोर्ट्स से काफी दिलचस्पी रखते हैं. और अभी हम ऑफ देयर बात कर रहे थे तो हमें अंदाजा हो रहा है कि खुरम भाई बहुत ज्यादा दिलचस्पी माशाल्लाह रखते हैं फुटबॉल से, और बड़ी ऐसी ऐसी इन्फॉर्मेशन हमें दे रहे थे जो कि बड़ी हिडन इन्फॉर्मेशन है. क्यों क्यारी भाई?
1: बिल्कुल ऐसी है. और इस वक्त अगर बात की जाए दोस्तों, अर्जेंटीना और स्पेन के दरमियान ये फाइनल जो खेला जा रहा है, काफी बड़ी तादाद में लोग जो है वो सपोर्ट कर रहे हैं अर्जेंटीना की टीम को भी और स्पेन की टीम को भी. फुटबॉल चूँकि वर्ल्ड वाइड देखा जाता है, सपोर्ट किया जाता है लोग, ये जैसे क्रिकेट की आप बात करें वो लिमिटेड जो फैन फॉलोइंग है उसकी, लेकिन फुटबॉल की अगर बात की जाए इसको वर्ल्ड वाइड पसंद किया जाता है, देखा जाता है. आज हर जगह बड़ी बड़ी स्क्रीन्स नस्ब की गई हैं. इवन जो फूड के रेस्टोरेंट्स हैं उन्होंने बाकायदा तौर पर स्क्रीनिंग का इंतज़ाम किया. और ये चूंकि कमर्शियल की दुनिया है, इसमें काफी ज्यादा चीजें वही कहते हैं जो दिखता है वो
0: एक अच्छा
1: है.
0: एक हेल्दी एक्टिविटी है.
1: है और इस्लामाबाद में भी है, कराची लाहौर में भी बड़े जबरदस्त इस तरह के आज इवेंट मुनक्किद किए गए जिसमें लोग. अब ये स्टेडियम आप देखें जैम पैक स्टेडियम है और इस वक्त शायकीन की बहुत बड़ी तादाद जो स्टेडियम है इतनी ही बड़ी तादाद में यकीनी तौर पर बाहर जो है वो लोग इंजॉय कर रहे होंगे. और स्पेन की टीम काफ़ी दफ़ा अटैक कर चुकी है उनकी डी में जाके अर्जेंटीना के, लेकिन अर्जेंटीना की टीम जो है अभी तक जो एक अर्जेंटीना की टीम हावी होती है दूसरी टीम पर वो अब तक दिखाई नहीं दिया. मैं भी इंतजार कर रहे हैं.
0: कैनी भाई फाइनल हो कहां पर है? यू कैन
1: ये न्यू जर्सी स्टेडियम में.
0: अच्छा ये सिर्फ मुझे ये फील आ रही है या व्हाट योर टेक ऑन इट कि फाइनल के लिहाज से स्टेडियम वो फील नहीं दे पा रहा है या वो
2: शायद नो ये आपको जो नीचे वाला फ्लोर है ना सिर्फ ये आपको पहला फ्लोर नजर आ रहा है.
0: अच्छा, या शायद प्रोडक्शन फिर इतनी अच्छी नहीं कर पा रहे हैं.
2: आपको क्लोज एंगल्स दिखाए जा रहे हैं मैच, क्योंकि मैच दिखाया जा रहा है ना ज्यादातर, तो जब इसका आप एंड देखेंगे या आप इसने ओपनिंग सेरेमनी देखी होगी तो तब आपको पूरा स्टेडियम दिखाया होगा. बहुत
1: न्यूयॉर्क न्यू जर्सी स्टेडियम में दोस्तों फाइनल इस वक्त खेला जा रहा है और ऑलमोस्ट 36 मिनट की 35 मिनट और 29 सेकंड की गेम हो चुकी है. और इस वक्त अब तक दोनों टीम में से कोई एक टीम भी गोल नहीं कर पाई. कॉल शामिल करते हैं, देखते हैं कि आप मजीद किस टीम के फैन. अभी तक हमारे पास जो पॉइंट्स की तादाद है वो स्पेन की ज्यादा है, अर्जेंटीना की ज्यादा है. तीन लोग जो हैं जिन्होंने कॉल करके कहा कि अर्जेंटीना को सपोर्ट कर रहे हैं और स्टूडियो में जिशान भाई अर्जेंटीना की टीम की सपोर्ट.
0: इसको हम 1:30 बजे के बाद चेंज कर देंगे. अस्सलामुअलैकुम कॉलर. अस्सलामुअलैकुम. अच्छा हेलो भाई नहीं बोल रहे थे अगे बात जो गए
1: कौन मिल गया बटन की आवाज उच्ची करने का.
0: अस्सलामुअलैकुम जी. नहीं भाई जन वो मेरे से बात नहीं करना चाह रहे. बात
2: जी अस्सलाम वालेकुम.
3: अस्सलाम वालेकुम.
2: वालेकुम अस्सलाम.
3: क्या हाल है खुरम बे?
2: जी जी खुरम बे बात कर रहा हूँ. कैसे हैं आप?
3: और
1: जी जी
3: अब्दुल
1: हाशमी साहब लाहौर से. सर किस टीम को सपोर्ट कर रहे हैं, कौन जीतेगा?
3: पहले मैं बता दूँ थोड़ी तरीके बताऊंगा, मेरी फेवरेट टीम स्पेन है.
1: ठीक है.
3: जी जी मुसलमानों में भी हुकूमत की और जब्बा मस्जिद जहाँ राम इकबाल ने राम दी ये भी यही है. तो बुल फाइटिंग और फुटबॉल जो है ना स्पेन में बहुत ज्यादा खेला जाता है. उनके कप्तान रोड्री हैं और दूसरे जो खिलाड़ी हैं बड़े जबरदस्त की पासिंग बहुत अच्छी है, छोटे छोटे पासिंग देते हैं और अटैकिंग उनकी होती है.
1: बिल्कुल सही कह रहे हैं. आपका वोट आ गया स्पेन की जानिब. हाशमी साहब बहुत शुक्रिया, अपना ख्याल रखिएगा. ठीक है.
0: वालेकुम सलाम खसूसी.
1: स्पेन की जानिब से सलाम आ चुका है. जी जिशान भाई अब आपको.
0: अस्सलाम वालेकुम. वालेकुम अस्सलाम.
3: जिशान भाई क्या हाल है, तबीयत ठीक है?
0: सर मैं बिल्कुल फिट हूँ. मुझे ये बताएं फुटबॉल पसंद है आपको?
3: बस आप लोग प्रोग्राम कर रहे तो हम भी जाग रहे हैं.
0: अच्छा तो सर वो किसको जिता रहे हैं आप, स्पेन को या अर्जेंटीना को?
3: स्पेन को
0: अच्छा मलाकंड से शाह फैसल, ठीक
1: है, शुक्रिया
0: बहुत। बस आज हम यही पूछ रहे हैं
3: जी, जी। दुआ सलाम कहना तो बहुत देर बहुत दिनों बाद आपके आवाज सुनी।
1: बहुत शुक्रिया जी, ख्याल रखिएगा अपना, ठीक है।
3: बस फेर को मैं दे रहा
0: हूँ। कल आपने इंटरनेशनल नहीं किया
1: जी, अल्लाह हाफिज़।
0: फिर देर बाद। अच्छा
1: जी दोस्तों, आप कॉल कर रहे थे, जल्दी जल्दी आप बात किया करें, सोचा ना करें, आवाज ऊंची आहिस्ता। अस्सलाम वालेकुम।
0: अब पीछे बात कर लें आगे
1: जी जी
0: जी सर प्लीज सॉरी हुकम सर, वो असल में बड़ा अच्छा एक वहाँ गोल होने लगा था।
2: स्पेन ने बहुत अच्छा अटैक किया।
3: आपके दुआएं रखते हैं, मेरे बारे में दुआ करनी।
0: जी जी करूंगा इंशाल्लाह सर,
3: मेरी आंखें ठीक हो जाए।
0: इंशाल्लाह सर, इंशाल्लाह इंशाल्लाह इंशाल्लाह सर,
1: अल्लाह जी आपके लिए साथ
0: जरूर सर, जरूर।
1: बहुत शुक्रिया।
3: मेरा नाम उस्मान है।
0: उस्मान भाई डन हो गया, मैं करूंगा जरूर।
2: अच्छा जुशान, बहुत अच्छे अटैक्स हो रहे हैं और स्पेन वाकई बहुत अटैकिंग पोजीशन पे इस वक्त खेल रहा है।
0: बड़ा वैसे वही गोल कीपर वाली बात है कि उसने बचा लिया, अदरवाइज
1: गोल था। पेस आप बेशक हैं बहुत ज्यादा तेज नहीं थी, लेकिन बिल्कुल जो है वो गोल
0: थोड़ा सा अगर ये वो ट्रिक करके मारते ना, वो स्ट्रेट मारा तो पकड़ा गया, अदरवाइज ट्रिक करके मारते तो हो सकता था।
1: एक बड़ा जबरदस्त जो है वो चांस बचाया जी अर्जेंटीना के गोलकीपर ने, और इस वक्त अर्जेंटीना की टीम के पास बॉल है, वो पासेस ट्राई कर रही है गोल करने का। नेक्स्ट कॉल जी, नाम लिख लेना दुआ
0: जी, मैं लिख लेता हूँ। अस्सलाम वालेकुम जी, दुआ के लिए जी। अस्सलाम वालेकुम
3: जी, वालेकुम अस्सलाम वरहमतुल्लाहि वबरकातुह।
0: जी जनाब, कौन कहाँ से?
3: खुर्रम भाई, गुजरात बोल रहे हैं।
0: अच्छा अच्छा अच्छा अच्छा अच्छा, खुर्रम भाई से बात करनी, साथ ही हमारे जी जी
2: आपसे बात कर रहे हैं
0: जी जी। वालेकुम अस्सलाम,
3: खुर्रम बेग साहब।
0: हाँ जी खुर्रम बेग साहब।
2: जी जी सर,
3: हजूर क्या हाल है? इश्तियाक बरी बोल रहा हूँ गुजर खान से।
2: जी जी मलिक साहब,
3: हजूर क्या हाल है? ठीक है, मैं खुश अबीर कहता हूँ आपको और डॉक्टर कियानी साहब को और आपको भी, इसके अलावा जीशान नासिर साहब को भी खुश अबीर कहता हूँ। तो अर्जेंटीना के साथ जी में
2: पहला येलो कार्ड मैच का और डेफिनेटली अर्जेंटीना की टीम को, और बाकी उन्होंने बड़ा अब्रप्टली खेला और जब प्लेयर गिर गए और उसके बाद भी उनको एक लात रसीद की।
1: तो ये तो ऐसी चीजें
0: देखने को मिलती
2: है। अच्छा ये जो प्लेयर है ना, जो मार्टिनेज है, ये इनके जो प्लेयर है ये वाकई बहुत रफ खेलते हैं। लास्ट गेम के अंदर भी हमने इनको देखा था कि बड़ा रफ खेले और बहुत सारे प्लेयर्स को ये हिट कर रहे थे। तो आई थिंक सो, अगर मैं रेफरी होता ना निशान, तो मैंने इनको रेड कर
0: दिया। भाई आप भी रफ खेलते हैं फुटबॉल वगैरह, क्रिकेट
1: बड़ा अरसा हो गया
0: नहीं खेलते? नहीं, तो ये येलो कार्ड इज अ वार्निंग सर।
2: यस, ये दो येलो कार्ड जब हो जाते हैं
0: निशान, रेड कार्ड हो
2: जाता है, तो फिर आप रेड हो जाता है, फिर आप बाहर चले जाते हैं। और अगर आपको रेड हो गया तो आप अगला मैच भी नहीं खेल सकते।
0: बहुत तेरी खैर,
2: तो ये तो फाइनल है,
1: इसलिए ये एक पे ना उसके बाद दूसरा वो प्लेयर वो।
2: लेकिन इस फुटबॉल वर्ल्ड कप में ऐसा हुआ है कि एक प्लेयर को रेड कार्ड हुआ और वो दूसरा मैच खेला और वो यूएसए का खिलाड़ी था।
0: How is it possible?
2: बस वो रूल चेंज हुए हैं, अभी तो कहते हैं ट्रंप कार्ड।
1: इस दफा ना ये फुटबॉल खत्म हो गया ना, काफी ज्यादा चीजें सामने आएंगी कि इस दफा क्या कुछ हुआ जो पहले आज से पहले कभी नहीं हुआ था। एआई का काफी ज्यादा टेक्नोलॉजी का इस्तेमाल किया गया उसके बावजूद।
0: अच्छा, इसमें
1: काफी डिसीजन
0: इसमें कैन बी एक चीज लाइक मुझे याद आ रहा है कि जैसे भी आप सारी बातें बता रहे हैं, बिकॉज मैंने प्रॉपर फुटबॉल नहीं फॉलो किया ये वर्ल्ड कप ना, बिकॉज एक तो इंटरेस्ट मुझे उस तरह नहीं, दूसरा थोड़ा सा वाज ट्रैवलिंग। मैं ये अर्ज आपसे करना चाह रहा हूँ, जैसे अभी आप लोग भी बता रहे हैं कि बहुत ज्यादा स्पोर्ट हुआ एंड ऑल दैट, मुझे याद है 2023 के वर्ल्ड कप में इंडिया के हवाले से कहा जा रहा था, जो कि इंडिया में हुआ था वर्ल्ड कप, लेकिन इंडिया वो फाइनल हार गया था अपने ही घर में अहमदाबाद में।
2: अलग रहे अर्जेंटीना हार
1: जाए। देखिए ये वही बात है ना, मतलब सोशल मीडिया पे लोग इसमें, अब इंडिया की हम वही बात कर रहे हैं ना कि जब कहा जाता है कि उसको बहुत ज्यादा सपोर्ट किया जाता है, उसमें उनके पास एबिलिटी मौजूद होती है तो वो कुछ जगह तक पहुंच सकते हैं। तो आप देखें, वो इंग्लैंड और न्यूजीलैंड का एक फाइनल हुआ था जिसमें एक गलत डिसीजन की वजह से अंपायर ने 5 रन दिए और जिसकी वजह से न्यूजीलैंड वर्ल्ड कप नहीं जीत पाया, और बाद में जाके काफी अरसे बाद उन्होंने एक नोट लिखा।
0: इवन जो T20 वर्ल्ड कप हिंदुस्तान जीता साउथ अफ्रीका के अगेंस्ट, वो भी अगर आप मिलर वाला कैच देखें तो
1: गलती हुई, और ये آج
2: بالکل جی بالکل قریب
0: سے میرا خیال سے دو سیکنڈ لیٹ آ رہا
2: ہے لیٹ آ
1: رہا
0: ہے وہی نہیں دو سیکنڈ لیٹ آ رہا
2: ہے میں تھوڑا دور ہوں
1: جانب سے لیکن وہ بھی جو ہے وہ گول سے کافی دور اور 43 منٹ کی گیم ہو چکی ہے اور نیکسٹ کال ایشان بھائی آپ
0: السلام علیکم ہیلو
2: السلام علیکم
0: وعلیکم السلام آپ کو فٹ بال پسند ہے آپ کس کو سپورٹ کر رہی ہیں آج ارجنٹینا کو یا اسپین کو چھوڑے نام کو فٹ بال پسند ہے آگے بات کرتے ہاں جی وہ آپ کس کو سپورٹ کر رہی ہیں ارجنٹینا کو یا اسپین کو غزنفر بھائی آگے آئے سر آپ کی مارکیٹ ہے آج کل
1: جی جی بولے میں بالکل ٹھیک ہوں
0: سر آپ کی مارکیٹ ہے آج کل
1: چلے آج نہیں نہیں آج آتر بھائی پروگرام کرتے ہیں
0: لیکن آف ایئر تو نہیں نا لیتے کالز
1: جی جی تو آپ کس سیم کا سپورٹ جی میرا سیٹرڈے کا ہوتا ہے
0: دو بجے تک اس کے بعد آف ایئر کال
1: اچھا اسپین کو سپورٹ کریے آپ
0: کیونکہ آپ اسپین کو سپورٹ کریں
1: چلیں ٹھیک ہوگا بہت شکریہ آپ کی کال
4: بات کرنی ہے مجھے
1: جی جی
4: جب آپ
2: کال پک کرتے ہیں نا تو آگے سے آپ نے بولنا ہے اسلام علیکم کیونکہ ہم یہاں لاہور سے اسلام آباد کر رہے ہوتے ہیں اکثر ایسے ہوتے ہیں
4: کال پک ہو جاتی ہے اور آواز
2: کوئی
4: نہیں
2: آتی وہاں سے
1: تو ہم زور سے بہت شکریہ بہت شکریہ آپ کی کال کا جی اسپین کے دو اور ارجنٹینا کے اب تک نا 6 ووٹس ہو چکے ہیں دوستوں اور آپ دیکھتے ہیں کہ نیکسٹ کال جو ہے وہ ہمیں کہاں سے موصول ہوتی ہے اور وہ کس
0: ویسے میری پریڈکشن سچ ثابت ہوتی نظر آ رہی ہے دیکھیں پہلا ہاف آلموسٹ کمپلیٹ ہونے کو ہے آئی تھنک 4 منٹ دیتے ہیں ایکسٹرا نا آج کل یا 7 دیتے ہیں
1: لیکن ایک چیز ہے نا ذیشان بھائی اسٹارٹ میں نا دونوں ٹیمز نے ابھی تک اگر دیکھا جائے ابھی تک زیادہ اٹمپٹس جو ہیں وہ اسپین کی جانب سے کی گئی اور ہمیشہ سے ان کی یہ اسٹریٹجی رہی ہے یہ سیکنڈ ہاف کے مڈ پہ یا اینڈ پہ جا کے نا اپنی جو ہے فل اسٹرینتھ کے ساتھ یہ اٹیک کرتے ہیں
2: اچھا سوری ٹو کٹ یو غزنفر بھائی ایک اور چیز جو سب سے ڈفرینٹ ہے نا اس ورلڈ کپ کے اندر یا جو اب کے فٹ بال کے اندر ہے پہلے فٹ بال کے اندر ٹیم جو ہے وہ سبسٹیٹیوٹس ہوا کرتے تھے اب جو ہے وہ 5 سبسٹیٹیوٹس ہیں آپ کے نارمل ٹائم کے اندر اگر آپ کا ایڈیشنل ٹائم ہے تو آپ کو 6ٹا سبسٹیٹیوٹ بھی الاؤڈ ہوتا ہے تو آپ کے جو دیکھتے ہیں نا گراؤنڈ کے اندر جو انرجی ہے وہ آپ کو کم نہیں ملتی ٹھیک ہے تو 90 منٹس کا کھیل تو ویسے بھی جو کھلاڑی ہوتے ہیں جس طرح آپ ان کی اسٹیمنا کی بات کر رہے تھے یا ان کی فٹنس کی بات کر رہے تھے 90 منٹس ان کے لیے بہت ایک نارمل سی چیز ہے لیکن پھر بھی اس وقت جو بینچ کے اوپر جس کا جتنا بینچ اسٹرانگ ہوگا وہ اتنی زیادہ ٹیم جو ہے وہ فیوریٹ قرار دی جائے گی اور دونوں ٹیموں کا بینچ بہت زیادہ اسٹرانگ ہے اور اگر ہم اسپین کی بات کریں تو اسپین کا بینچ زیادہ اسٹرانگ ہے ایز کمپیئر ٹو ارجنٹینا سو اس لیے اسپین جو ہے وہ موسٹ فیوریٹ ابھی تک نظر بھی آ رہی ہے اٹیکنگ بھی نظر آ رہی ہے جس طرح ان پر بھی آپ نے بات کی کہ ارجنٹینا جو ہے وہ ڈیفینڈنگ پوزیشن میں اس وقت ہے وہ ڈیفینڈ کر رہی ہے اور اس نے جب اپنے سبسٹیٹیوٹس ڈالنے ہیں تو شاید وہ اسی اسٹریٹجی کے ساتھ آئیں گے جو سبسٹیٹیوٹس آئیں گے نیکسٹ جو سیکنڈ ہاف ہوگا اس کے اندر تو کافی اٹیکنگ آپ کو گیم نظر آئے گی ارجنٹینا کی اور آپ دیکھیں گے کہ وہ پریشر بلڈ اپ کریں گے اور اگر اس ہاف کے اندر اگر اسپین گول نہیں کر پاتا تو ان کے لیے مشکل ہو جائے گا سیکنڈ ہاف کے اندر
0: بالکل ایسا ہی ہے سامعین آپ کو بتاتے چلے ان کیس اگر آپ نے ابھی ٹیون ان کیا ہے تو یو آر لسننگ ٹو دا اسپیشل ٹرانسمیشن آف فیفا ورلڈ کپ 2026 فنالے کی اور اسپین اور ارجنٹینا کے درمیان اس وقت میچ جاری ہے پہلا ہاف مکمل ہو چکا ہے 4 منٹ کا ایکسٹرا ٹائم دیا گیا ہے جس میں سے 2 منٹ آلموسٹ کمپلیٹ ہو چکے ہیں اور 2 منٹ رہتے ہیں تو اگر یہ کہا جائے کہ پہلے ہاف میں آلموسٹ دونوں ٹیمز ہی گول سکور کرنے میں ناکام رہی ہیں تو یقینی طور پر یہ بات ٹھیک ہوگی اور اس کے بعد جیسے بھی خرم بھائی کہہ بھی رہے تھے کہ جب دوسرا ہاف آئے گا تو دیٹ از گوئنگ ٹو بی انٹرسٹنگ
1: جی دوستو کچھ فیس بک کے کمنٹس ہم پروگرام میں شامل کریں گے سنا مناس میسج کر رہی کہہ رہی ہیں آپ لوگ کرکٹ کی باتیں کر کے میچ کا مزہ خراب کر رہے ہیں اس طرح نہ کریں تو
0: شکر انہوں نے یہ نہیں کہہ دیا کہ خرم اور ذیشان آپ بات کر کے مزہ خراب کر رہے ہیں
1: انہوں نے کہا کرکٹ کی بات آپ لوگ نہ کریں چلے جی فضل محمود ارجنٹینا آپ نے کاپی پیسٹ کیا جی ڈھیر ساری دفعہ آپ نے کال بھی کی تھی بہت شکریہ نشان چودھری ہمارے ساتھ موجود ہیں آپ نے ٹکٹس کے حوالے سے بتایا جی بتا دیتے ہیں آج کافی مہنگے ٹکٹ فروخت ہوئے ہیں ورلڈ کپ کے فائنل کے. انس شیما وعلیکم السلام, اور اسپین کو آپ سپورٹ کرنا, اسپین سے ہی آپ نے میسج کیا, بہت شکریہ جی, آپ وہاں سے ہمیں سن رہے ہیں. عائشہ عباسی کہتے ہیں فٹ بال نہ تو دیکھا ہے نہ اس کی سمجھ آتی ہے لیکن آپ کو سن رہے ہیں. اسپین کی رفتار کے سامنے ارجنٹینا کی ٹیم کچھ بوڑھی لگ رہی ہے. زیشان چودھری صاحب نے میسج کیا خرم بھائی کہ آج اسپین تیز.
2: اچھا یہ بھی, یہ بات بھی ان کی قابل کسی حد تک جو ہے وہ درست ہے کہ جو ارجنٹینا کے کھلاڑی ہیں وہ کافی ایکسپیرینسڈ اور پرانے کھلاڑی ہیں, جبکہ اگر آپ اسپین کے اندر دیکھیں, اسپین کے اندر آپ کو سارے یگسٹرز ہیں, ایک سے دو جو پلیئرز ہیں وہ آپ کو ایکسپیرینسڈ اور پرانے نظر آتے ہیں, باقی ساری ان کی ٹیم یگسٹرز پہ مشتمل ہے,
0: یعنی کہ جین زی ورسز ملینیلز.
2: تو دیکھیں اگر دونوں چیزیں جو ہے وہ بڑی میٹر کرتی ہیں, یہ جو گیم ہے یہ یگسٹرز کی گیم ہے ڈیفینیٹلی, اور دوسری طرف اگر ہم تجربے کی بات کریں تو یہ تجربے کی گیم بھی ہے, کیونکہ ٹیکنیک جتنی انوالو ہو چکی ہے. مجھے یاد ہے جب میں فٹ بال کھیلا کرتا تھا تو ہماری ٹیم میں ایک کھلاڑی ہوا کرتے تھے جن جو کافی موٹے تھے اور ان کا قد بھی گڑا کافی اونچا ہوتا تھا, تو وہ کیا کرتے تھے صرف ڈی کے اوپر کھڑے ہو جاتے تھے, زاہد بھائی ان کا نام ہوتا تھا, اور تو وہ کہتے تھے بس میرے پہ بال ڈالو, تو وہ ہلتے ولتے نہیں تھے, بال کو ڈالتا تھا تو تین چار کھلاڑی وہ اپنے بازو سے روک لیتے تھے, دو تین ٹانگوں سے روک لیتے تھے, اور ہمیشہ وہ گول اسکور کر جاتے تھے. تو ٹیکنیکس وہ یوز کرتے تھے, تو ہم جب کبھی بھی ہم ان کو ٹیم میں لے کے جاتے تو پہلے دیکھنے والے کھلاڑی تھے نا یا جو تماشائی ہوتے تھے وہ دیکھ کے کہتے ہیں یار اس بندے کو کیوں کھلا رہے ہو آپ لوگ, کتنی جان ہے اس کی, اتنا لیکن ہمیشہ وہ گول کر جاتے تھے. تو اس لیے آپ نے اگر بوڑھے اور جوان کی بات بالکل آپ اس کو اپنے ذہن سے نکال دیجئے کہ یہ جو گیم ہے یہ ٹیکنیک کی بھی ہے اور زور کی بھی ہے اور تجربے کی بھی ہے.
0: بالکل سائمین ایسا ہی, اور یہاں پہ آپ کو بتاتے چلیں کہ جو ایکسٹرا چار منٹ دیے گئے تھے وہ بھی مکمل ہو چکے ہیں, تو یہ بات اب عدل ہو گئی ہے کہ پہلے ہاف میں دونوں ٹیمز گول سکور کرنے میں ناکام رہی ہیں, اور جیسے ہی گیم سٹارٹ ہوئی تھی آپ کو یاد ہوگا میں نے کہا تھا کہ مجھے لگ رہا ہے کہ فیصلہ آج جو ہے وہ پلنٹی شوٹ آؤٹس کے اوپر ہوگا, اور لیٹس سی ہاؤ اٹ گوز. لیکن سیکنڈ ہاف جو ہے اٹس گوئنگ ٹو بی انٹرسٹنگ, میں بالکل خرم بھائی سے یہاں پہ ایگری کروں گا کہ مجھے لگ رہا ہے کہ ابھی ڈفرنٹ اسٹریٹجی کے ساتھ جو ہے اسپین اور ارجنٹینا دونوں جو ہے وہ میدان میں اتریں گے, اور میسی کے حوالے سے کافی لوگوں کو بہت ساری امیدیں ہوں گی, اینڈ آئی تھنک وہ کہتے ہیں نا بگ میچ بگ پلیئر, تو دیٹ از دا ٹائم ٹو شو یور میڈل.
1: اوبویسلی ان کے کیریئر کا لاسٹ انٹرنیشنل میچ ہے, اوبویسلی اگر
0: ریٹائر ہو رہے
1: ہیں, دیکھیں ورلڈ کپ تو نیکسٹ نہیں کھیل پائیں گے, ورلڈ کپ کی اگر بات کریں تو یہ ان کا لاسٹ لیگ میچ ہے, اور لیگ سے دیکھتے ہیں کب تک وہ. عائشہ باسی آپ نے جی السلام علیکم, وعلیکم السلام. راجہ عبد الغفار صاحب ارجنٹینا کو سپورٹ کر رہے ہیں. محمد شعیب کہہ رہے ہیں جی اسپین ورلڈ کپ جیتے گا, اور مہاجبین ہیں آپ نے میسج کیا السلام علیکم تمام آرجنس کو, بہت شکریہ. دوستو پہلا ہاف ختم ہو چکا ہے, 0-0, کسی بھی ٹیم نے گول نہیں کیا.
2: اپنا
0: والا دکھائیں
1: دوستو, جیسے ہی دوسری ہاف کا آغاز ہوگا ہم ان شاء اللہ آپ کی خدمت.
0: کتنی دیر کا بریک ہوتا ہے اندازن
1: ویسے؟ آلموسٹ میرے خیال سے 15 منٹ,
2: 15 منٹ کا,
1: اور واپس آتے ہیں. مین ویل آپ ایک زبردست ٹریک سنیں شکیرہ کی آواز میں, یہ وہ ٹریک ہے جو آپ ذیشان بھی دیکھنا چاہ رہے ہیں, تو میں آپ کو وہ بھی دکھا
0: ویڈیو کے ساتھ.